0: उन्होंने मूसा से कहा कि मैं चाहता हूं अपनी इन दो बेटियों में से एक को तुमसे ब्याह दूं इस अहद पर कि तुम 8 बरस मेरी खिदमत करो और अगर 10 साल पूरे कर दो तो वो तुम्हारी तरफ से एहसान है और मैं तुम पर तकलीफ डालनी नहीं चाहता, तुम मुझे इंशाअल्लाह नेक लोगों में पाओगे।
1: قال ذلك بيني وبينك أيما الأجلين قضيت فلا عدوان علي والله على ما نقول وكيل।
0: موسیٰ نے کہا کہ مجھ میں اور آپ میں یہ عہد پختہ ہوا، میں جون سی مدت چاہوں پوری کر دوں، پھر مجھ پر کوئی زیادتی نہ ہو، اور ہم جو معاہدہ کرتے ہیں خدا اس کا گواہ ہے۔
1: فلم

0: और उसने अपनी रहमत से तुम्हारे लिए रात को और दिन को बनाया ताकि तुम उसमें आराम करो और उसमें उसका फजल तलाश करो और ताकि शुक्र करो।
1: وَيَوْمَ يُنَادِيهِمْ فَيَقُولُ أَيْنَ شُرَكَائِيَ الَّذِينَ كُنْتُمْ تَزْعُمُونَ
0: اور جس دن وہ ان کو پکارے گا اور کہے گا کہ میرے وہ شریک جن کا تمہیں دعویٰ تھا کہاں ہیں۔
1: وَنَزَّلْنَا

0: एक नया अंदाज,
1: एक नई सोच,
0: एक नई पहचान,
1: एक नई लगन।
0: यूसीपी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
1: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से।
0: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहस व तकरार हो आने वाले वक्त की,
1: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP No. 1।
0: जब मिलती है लगन,
1: मेहनत,
0: कामयाबी और खुलूस,
1: तो बनती है
0: UCP की दुनिया।
1: आप सुन रहे हैं FM 92.6।
0: सुनते रहिए।
2: फैकल्टी आज से आपको खुशामदीद कहते हैं। मैं हूं आपका होस्ट मोहम्मद हसन अब्बास और आप सुन रहे हैं FM 92.6 UCP की दुनिया। आज हमारे साथ बहुत ही स्पेशल गेस्ट मौजूद हैं जिनका ताल्लुक ह्यूमैनिटीज़ और सोशल साइंसेस से है। मैं बात कर रहा हूं सर उमर शौर की। अस्सलाम वालेकुम सर, कैसे हैं आप?
3: वालेकुम सलाम बेटा, आई एम फाइन, आप बताएं?
2: अल्हम्दुलिल्लाह सर। सर मैं आपसे पूछना चाहूंगा कि आपका बैकग्राउंड और ह्यूमैनिटीज़ और सोशल साइंसेज की फैकल्टी को ज्वाइन आपने किस तरह से किया और क्या है आपका बैकग्राउंड?
3: जी मैं फिलहाल जनरल एजुकेशन डिपार्टमेंट में एज ए लेक्चरर प्रिंसिपल लेक्चरर सर्व कर रहा हूँ, रेंडरिंग माय सर्विसेज। और जहाँ तक दर्स व तदरीस के पेशे से मुंसलिक होने का ताल्लुक है तो मैंने अपना जो ये तालीमी सफर है, एज मैं अपने आप को तालिब इल्म ही समझता हूँ बेशक के मैं पढ़ाने से मुंसलिक हूँ, वो 2008 से स्टार्ट किया।
2: 2008
3: और डिफरेंट यूनिवर्सिटीज में लाहौर की मैं पढ़ाता रहा हूँ, उसमें गवर्नमेंट कॉलेज, पंजाब यूनिवर्सिटी, UMT, यूनिवर्सिटी ऑफ साउथ एशिया।
2: खासा एक एक्सपीरियंस होगा
3: जी। ये माजी में मैं इन जो है तालीमी इदारों से मुंसलिक रहा हूँ और मेरी एक्सपर्टीज जो है वो दो डोमेन्स में है, एक फिलोसफी के अंदर है, दूसरा मैनेजमेंट साइंसेज के अंदर। तो अब तकरीबन जो है मेरा टोटल जो तजर्बा है वो तकरीबन 15-16 साल का हो चुका है और 15-16 साल से मैं दर्स व तदरीस के पेशे से मुंसलिक हूँ अल्हम्दुलिल्लाह। UCP का ताल्लुक भी मेरा बहुत पुराना है, मैं यहाँ का एलुमिनाई भी रहा हूँ और 2010 से मैं यहाँ पे पढ़ा रहा हूँ विजिटिंग कैपेसिटी।
2: सर कैसा एक्सपीरियंस रहा आपका UCP में पढ़ाने के दौरान?
3: UCP अल्हम्दुलिल्लाह एक प्राइवेट और निजी इदारों के अंदर ये अपना एक नाम रखता है, एक मुकाम रखता है और इसमें बहुत सारे ऐसे मुस्बत पहलू हैं जिसे हम हाईलाइट कर सकते हैं, खासकर फैसिलिटीज के लिहाज से, स्टूडेंट के लिहाज से। माई सेल्फ इज अ स्टूडेंट वे बैक इन 2005-08 जब मैंने MBA यहाँ से किया और उसके बाद फिर
2: MBA से UCP
3: जी, और फिर जब मैंने इवन MSP अपना यहाँ से कंप्लीट किया मैनेजमेंट साइंसेस में। तो UCP अपनी जो है फैसिलिटीज और जो प्रो स्टूडेंट पॉलिसीज के स्टूडेंट बॉडी को फैसिलिटेट करने के लिहाज से ये अपने आप में एक नाम है और इसी तरह से क्वालिटी एजुकेशन प्रोड्यूस करने में भी इसका कोई दूसरा सानी नहीं नजर आता, खास करने चाहिए अदारों के अंदर। और इवन अगर मैं आपको बताऊं कि जो पब्लिक अदारे हैं उसके अंदर भी इनका अगर हम UCP का मुवाजना करें तो इनका तालीमी मयार जो है जो ये स्टूडेंट को प्रोवाइड कर रहे हैं, जो इनकी ओवरऑल फैकल्टी है, जो इनकी ओवरऑल फैसिलिटीज हैं जो स्टूडेंट्स को प्रोवाइड कर रहे हैं, दे आर रियली अनमैच्ड, वो वाकई काबिले जिक्र है। और यानी क्वालिटी एजुकेशन और प्राइस वैल्यू ऑफ मनी
2: तो है,
3: ये चीज मिलती है और उसका एक जो है नतीजतन हम यहाँ बैठे हुए हैं और स्टूडेंट और एक प्रोग्राम कर रहे हैं
2: जिसे
3: आप ये देखें कि आपको इवन मार्केट में भी जाएंगे तो हर तीसरा चौथा बच्चा UCP के आपको
2: नो डाउट सर
3: लोगों से मिलेगा। इसका मतलब देखें कि मार्केट पेनिट्रेशन कितनी जबरदस्त है इनकी, तो अगर क्वालिटी एजुकेशन दे रहे हैं तो बच्चे जो है इनके बरसरे रोजगार है और मार्केट में इनका एक माशाल्लाह नाम है।
2: सर UCP अपने स्टूडेंट्स को बहुत ज्यादा भी पॉलिश करती होती है डिफरेंट स्किल्स में और डिफरेंट फैकल्टी से भी,
3: नो डाउट।
2: तो सर मेरा पहला सवाल है आपसे जो कि मैं ऑडियंस को भी बताना चाहूंगा कि फलसफा क्या है और उसकी तालीम क्यों जरूरी है? आपको लगता है कि फलसफे की तालीम लेना जरूरी है इस दौर में जो कि एक डिजिटल मीडिया वर्ल्ड है?
3: देखिए बेटा बात यह है कि फलसफे की तालीम नागजीर है, इट इज समथिंग विच इज इंडिस्पेंसिबल। फलसफा आपको बेसिक प्रोवाइड करता है जिंदगी की। अगर आप फलसफे को एकेडेमिक डिसिप्लिन के तौर पर अगर हम 2 मिनट के लिए समझें कि इस सब्जेक्ट को हम रख दें, जो कि आम फहम लोगों को यही लगता है जो कि अभी आपका सवाल है कि पता नहीं बहुत मुश्किल है, बहुत रिडंडेंट है, बहुत इम्प्रैक्टिकल सी चीज़ है, आज की दुनिया में क्यों पढ़ाया जा रहा है, इसकी क्या तालीमी ज़रूरी है। तो अगर मैं आपसे ये कहूँ कि अगर आप किसी चीज़ की ABC को ही ख़त्म कर दें तो उसकी ABC को ख़त्म किया जा सकता है? नहीं। सवाल आंसर होगा कि आपके बेसिक्स को तो नहीं ख़त्म कर सकते।
2: बिल्कुल।
3: तो जो सोच के फंडामेंटल्स हैं जो आपकी थॉट के, अगर उसमें से फलसफा नहीं होगा, उसकी बुनियाद फलसफियाना स्लूप के ऊपर नहीं जिसे कहते हैं इरेक्ट की जाएगी, تو آپ کی زندگی آپ ایسے ہی سمجھیں کہ آپ کی زندگی ایک وائلڈ گوس چیس کے مترادف ہوگی, یعنی کہ بالکل اس کا کوئی فائدہ نہیں ہوگا. آپ کی جو ایگزسٹنس ہے, جو آپ کا وجود ہے, وہ اینیمل لیول کی ایگزسٹنس آپ کی ہو جائے گی, کیونکہ فلسفی اکیڈیمکلی از بینگ ٹریٹڈ ایز مدر آف نالج. اس کو ام العلوم کہا جاتا ہے, ام العلوم مدر آف نالج, جو میں آپ سے شیئر کر رہا ہوں وہ اس لیے کیا جاتا ہے کہ فلسفہ خیالات, فلسفے کی ابتدا انسانی تجسس سے ہوتی ہے. اب انسانی تجسس کیا آج کل ختم ہو گیا؟
2: سر اسے خیالات کا مجموعہ بھی کہا جا سکتا ہے.
3: خیالات کا مجموعہ, آپ ہزاروں سال پہلے دیکھ لیں, فنڈامنٹل پرابلمز انسان کی وہی ہیں جو آج بھی ہیں. موت کا المیہ, زندگی, ماضی کے پچھتاوے, مستقبل کے اندیشے, ان میں آپ کی پوری زندگی گھری ہوئی ہے. انسان, دکھ, بیماری, ٹریجڈی, وہی المیہ جو انسان کی زندگی کو ہزاروں سال سے گھیرے ہوئے, وہ المیہ انسان کا آج بھی ہے. تو ان المیوں کا جواب فلسفہ دیتا ہے انسان کو. انسان کی جو مقصدیت ہے انسان کی زندگی کی, اس کو انسان سے روشناس کراتا ہے, وہ ہے فلسفے کا علم. تو فلسفے کا علم انسان کو بیسیکلی عقل بالغ, جسے ہم عرف عام میں کہتے ہیں کہ میچور انسان, کسی بھی آپ پروفیشن کا حصہ بنے, اے میچور پرسن از سپوزڈ ٹو بی لائکلی ویلکمڈ. ٹھیک ہے, اس کو پسند کیا جاتا ہے, لوگ اس کو سمجھتے ہیں کہ جس کی جو تھاٹ کی میچورٹی ہے, اس سے وہ ایک معاشرے میں فعال کردار ادا کر سکتا ہے. تو اس کی بیسک بنیاد یہ ہے کہ اگر آپ نے فلسفہ پڑھا ہوا ہے اپنے علمی لحاظ سے, آپ کی سوچ کے اندر ایک بلوغت پائی جاتی ہے, آپ چیزوں کو ہینڈل اس میچورٹی سے کرتے ہیں, اس کا بہت حد تک تعلق آپ کے اکیڈیمکس کے ساتھ ہے, اور اس میں فلسفے کا سبجیکٹ ناگزیر ہے. بے شک یہ فار دا ٹائم بینگ آپ کو کوئی ایک دم سے پیسہ کمانے کا وہ نہیں ذریعہ بتا دیتا, لیکن ہمیں یہ سوچنا پڑے گا, ہمیں دوبارہ اس بات پہ تدبر کرنی پڑے گی, کیا انسانی زندگی اور انسانی تعلیم کا صرف مقصد پیسہ کمانا ہی ہے؟ آپ کسی بھی دنیا کے خطے میں اگر یہ سوال اٹھائیں گے کہ کیا صرف تعلیم اور علم کا مقصد پیسہ کمانا ہے, تو آپ کو ایک سیریس جواب کی صورت میں یہ ملے گا کہ بالکل نہیں, بلکہ کیا ہے, ایک اچھے انسان کی پرورش, اور ایک انسان کو معاشرے میں ایک فعال کردار نبھانا چاہیے, اور اس کی بنیاد کے لیے فلسفے کی تعلیم انتہائی ضروری ہے.
2: سر میں آپ کے بات سے بالکل ایگری کر بھی رہا ہوں, لیکن میں یہ پوچھنا چاہوں گا اور جاننا چاہوں گا کہ ہم کیسے ایک نئے اسٹوڈنٹ کو کہیں کہ جی آپ فلسفی کی طرف, فلسفے کی طرف چلے جاؤ, اس سبجیکٹ کو چھوڑ دو, یا کس طرح وہ اپنا انٹرسٹ اس میں ڈیولپ کرے گا؟
3: دیکھیں فلسفے کا انٹرسٹ جو ڈیولپ ہوتا ہے, میں پھر آپ کو بتا رہا ہوں, جو جو آپ اپنی عمر کے ڈفرینٹ حصوں سے گزرتے ہیں
2: جی,
3: آپ کے اندر کچھ سوال خود ادبھت طریقے سے پیدا ہوتے ہیں. یہ زندگی کیا ہے, میرے زندگی میں آنے کا مقصد کیا ہے, کیا یہ جو موت ہے بس یہ زندگی کا میری اینڈ ہے, یا جو دنیا میں بہت سارے مصائب اور علام ہیں, کہیں لوگ بہت خوشحال زندگی گزار رہے ہیں, کہیں لوگ ابجیکٹ پاورٹی کا حصہ ہیں, ٹھیک ہے, کہیں لوگوں کو بیسک نیسیسٹیز بھی نہیں مل رہی, پیپل آر ریئلی ٹارٹرنگ فار دا بیسک نیسیسٹیز آف دا لائف. تو یہ تمام چیزیں جو حالات و واقعات ہیں, یہ انسان کے اندر ایک تھاٹ ڈیولپ کرتی ہیں,
2: گہرا اثر مطلب,
3: اور یہی گہرا اثر فلسفے کی ابتدا ہے میرا بیٹا. یہی چیزیں اکیڈیمکلی فلسفہ انہی چیزوں کی تلاش کرتا ہے, انہی سوالات. فلسفے کے اندر بہت سارے سوالات ہیں اور بہت کم جوابات ہیں.
2: جی
3: آپ دیکھیں, آپ یہاں پر بیٹھے ہوئے, اس کی ہم ایک تشبیہ جوڑ دیتے ہیں, ہم ایک اچھی انوائرمنٹ میں بیٹھ کے آپ میرا انٹرویو کر رہے ہیں اور میں آپ کو انٹرویو دے رہا ہوں.
2: بالکل,
3: بیٹھے بیٹھے ہمارے سامنے فلسطین اور پلسطین کی اگزامپل ہے, پورا کا پورا شہر تباہ ہو گیا غزہ, وہ بھی بالکل کنٹمپریری ورلڈ میں تمام فیسلٹیز کے ساتھ زندگی گزار رہے تھے. تو یکا یک جب انسان کے اندر ایک زندگی میں اتار اور چڑھاؤ آتا ہے, تو یہ تمام چیزیں جو دنیا کے اندر ہمارے سامنے گرد و نواح میں موجود ہیں, یہ ہمارے اندر ایک سوچ کی ابتدا کرتی ہیں, یا ہمارے اندر ایک سوچ پیدا کرتی
2: ہے, ہم اسے کہتے ہیں ڈیولپنگ آف نیو تھنگز.
3: جی, اور یہی سوچ فلسفہ ہے, اور ان سوچ کے ذریعے سے ان ادبھت حقیقتوں کا, ان مشکل اور پیچیدہ مسائل کا حل تلاش کرنا فلسفہ ہے. فلسفے کے میں مسائل آپ کو بتا بھی دیتا ہوں کیا ہے. جب آپ کے اندر سوچ آتی ہے تو آپ کو پتا چلتا ہے جو میں علم پڑھ رہا ہوں اس کی بنیاد کیا ہے, جو علم ہے وہ ٹھیک بھی ہے یا نہیں, میری وجود کی اپنی حقیقت کیا ہے, اور سب سے بڑی بات, جس چیز کی میں پرستش کرتا ہوں, جس چیز کی میں پرستش کرتا ہوں, اس کا اپنا کیا وجود ہے,
2: کیا مجھے
3: اس کی پرستش کرنی بھی چاہیے یا نہیں, کیا وہ موجود ہے یا نہیں. یہ تمام سوچ اور یہ تمام سوال انسانی زندگی سے جڑے ہوئے ہیں. فلسفہ انہی چیزوں کی اکیڈیمکلی آنسر ہمیں دینے کی کوشش کرتا ہے.
2: جی ٹھیک ہے سر, دوسرے سوال کی طرف جانب میں جاؤں گا کہ سر آپ کو کیا لگتا ہے کہ فلسفہ اور مذہب یہ دونوں مل کے معاشرے میں کوئی ہم آہنگی پیدا کر سکتے ہیں؟
3: جی یہ بہت ہی آپ نے اچھا اور ایک گہرا سوال کیا ہے, کیونکہ عوام الناس کے اندر ایک چیز پائی جاتی ہے, خاص کر ہمارے ماحول کے اندر, کہ شاید فلسفہ آپ کو لادینیت کی طرف لے جاتا ہے, فلسفہ آپ کو مذہب سے بیگانہ کر دیتا.
2: سر میں نے ایسے بہت سے لوگ دیکھے جو فلسفہ پڑھ کے ایتھیزم کی طرف جا رہے ہیں, ایتھیسٹ بن چکے ہیں.
3: بالکل درست آپ فرما رہے ہیں, ایسا ہے, لیکن پوائنٹ یہ ہے کہ آپ اپنے علم کے آگے کہاں پر بیریئر لگا دیتے ہیں. دیٹ از دا ویری امپورٹنٹ پوائنٹ. فلسفے کا مقصد بھی حقیقت کی تلاش اور جستجو ہے, مذہب کا مقصد بھی یہی ہے. ہاں, دونوں کی تھوڑا سا طریقہ کار اور میتھڈ میں فرق ہے. مذہب ایک حد تک عقل کا ضرور سہارا لیتا ہے اور اس کے بعد ایمان کی بات کرتا ہے.
2: بے شک.
3: اور اس کے بعد ایمان کی بات کرتا ہے. فلسفہ بھی عقل اور مشاہدے کی بات کرتا ہے, لیکن اس کا ٹوٹل آربٹ عقل اور مشاہدے کے اوپر ہی نربھر ہے. لیکن ہمیں یہ بات یاد رکھنی چاہیے کہ عقل اور مشاہدے کی اپنی لمیٹیشنز ہیں. انسانی عقل اور انسانی مشاہدے کی بھی اپنی لمیٹیشن ہے, اور اس بات کو بھی کسی مذہبی بندے نے ہائی لائٹ نہیں کیا, فلسفیوں نے ہی ہائی لائٹ کیا. آپ کی عقل ایک حد سے زیادہ چیزوں کو سوچ نہیں سکتی.
2: سر پھر کیوں لوگ اپنے عقل پر قابو رکھتے ہوئے مطلب ایسے آگے ویز کی طرف چلے جاتے ہیں جس کا
3: مجھے یہ لگتا ہے, میری اپنی دانش کے اندر یہ بات ہے کہ لوگوں کی کام علمی ہے, لوگ جب
2: شعور کم ہے,
3: شعور کم ہے, اور پھر دوسری بات یہ کہ انسان کا ایک اپنا قلبی رجحان بھی ہوتا ہے. اگر آپ نے پہلے ہی سے کچھ چیزیں سوچ رکھی ہیں کہ میرا ایک رجحان ہے لادینیت کی طرف, تو آپ وہ تمام حقائق کو ان چیزوں کے ساتھ جوڑیں گے جو واقعی آپ کو لادین بنانے گی, جو آپ کو ایتھیزم کی طرف لے کے جائے گی. میں نے آپ کو پھر بتایا قلبی رجحان, حقائق کچھ اور ہوتے ہیں اکثر جو خارج میں حقائق پائے جاتے ہیں, اور ایک انسان کا قلبی رجحان بھی ہے.